ایک سجن سب سجن، ایک نو سجن بنا لے ساری دنیا، ایک وال پٹھ کر لے گا دنیا ویری بن جائے گی. ایک سجن سب سجنا، ایک ویری سب. تو رانی تارا نے سوچیا میری گرو نالو نہ ٹٹ. راجے نے پوچھیا رانی کتھے گئی سا، کہنے لگی کدھرے بھی نہیں گئی، آنکھوں سری بار. راجا خاموش ہو گیا، دن چڑھیا کچہری چلا گیا، رات پئی واپس پرساد پانی چھک کے راجا پھلاں دی سیجا اتے آرام کر رہے ہیں، تے رانی تارا پتی جان کے مٹھی چاپی کر رہی. تے اس اڈیک وچ بھی ہے بھی راجا سو جائے تے میں ستسنگ وچ پہنچا. پر اج راجے نے بھی سوچیا بھی منا سونا نہیں، ویکھنا ہے رانی جاندی کتھے. راجے نے اکھاں بند کر کے کراڑے مارنے شروع کر دیتے، بناوٹی کراڑے. پولی پاڑی رانی نے سوچیا منا راجا تا سو گیا ہے، اٹھ جتھے امرت وس رہا ہے اوتھے پہنچی. رانی تارا اٹھی، کھڑاواں پائیاں، چور دروازے تھانی باہر نکل گئی. پھر راجا تا جاگدا ہی پیا سی، ہور تراتی اٹھ کے پچھے چلیا ترل جوہانی. ادھی رات دا سما ہے، اگے اگے رانی جا رہی ہے، پچھے پچھے راجا. راجا سوچدا ہے منا رانی نو ڈر بھی نہیں لگتا، یہ اندر پی ہی نہیں، کلی تری جاندی. پر ڈر تا اس نو لگتا ہے جنہیں نربھو نو نہیں جپیا، اونوں پی جاپدا ہے. پر جس نے نربھو واہگرو نو جپ لیا ہے، حضور کہندے نربھو جپ ہے سگل بھو، دے سارے پی مٹ جاتے. اسی اتنے تک ڈردے رہاں گے جتنے تک نربھو نرنکار نال اسی اپنے آپ نو اٹیچ نہیں کیتا. جس ویلے اودے نال سرد جڑ جائے گی پی آئے گا ہی نہیں، پتہ نہیں کدھر جا رہی ہے. پر رانی کتھے پہنچی؟ جس طرح پیاری ساس سنگت ہنس مان سروور تے جاندے ہیں، اسی طرح جڑے گرمکھل او ستسنگ بھی جاندے. کوا روڑی تے جا کے بیندے، کان دا واسا روڑی، من مخ دا واسا کی ہے شراب کھانا، آنکھوں سری واہ گا. پیڑیاں سنگتا، اور جو گرمکھ ہے او ستسنگ روپی مان سروور تے بیٹھ کے تے آنند مانند. رانی پوتی سنگتی. راجے نے سکھ دا سا لیا بھی منا آئی تاں چنگی تھا تے ہے، پر پوچھ کے نہیں آئی. جے اسی طرح چلا گیا ہو سکدا سویرے رانی پھر مکر جاوے. راجے نے کیا بھی کوئی نشانی لے چلی. راجے نے کی کیتا، رانی دی کھڑام چک لی. کھڑام جان دے نا، سارے نو پتا کھڑام لکڑ دی، پر وہ راجے دی کھڑام سی، وہ ہیرے لال بھی جڑے سن، راجے مہاراجے دی کھڑام، بڑی بیوٹیفل سی، خوبصورت سی. ہماتڑ کول تو لکڑ دی ہوئے گی، پر جو امیر آدمی ہیں انہوں دیا چپلوں کے جوڑے ہی بڑے قیمتی ہوں. رانی سی راجے دے گھر، بڑی قیمتی کھڑام. راجے نے کھڑام چک لی، واپس محل چایا، تجوری دا بوا کھولیا، کھڑام وچ رکھی، دروازہ بند کیتا، تالا لایا، چابی جیج پا کے سو گیا. ادھر پیاری ساز سنگت ست سنگ ہو رہا ہے، گرو دی بانی دا امرت وس. جو گربانی اسی ہن سن رہے ہیں نا، اے گربانی ست جگ وچ بھی سی. راجا ہریش چندر ست جگ وچ ہے، ایویں نہیں اس بانی نو نرنکاری کیا، کیونکہ جدو تو نرنکار دی ہوند ہوئی ہے اے بانی اس سمے تو پرگٹ ہوئی. تائیں تن گرو ارجن دیو پاتشاہ جی نے یہ نرنکاری بانی کی، کسے نہ کسے روپ وچ اے بانی تردی آئی ہے. تو پیاری ساز سنگت ست سنگ دی سماپتی ہوئی. رانی نے سوچیا بھرا
छेती चलिए किधर राजे नु पता ना लग जाए, ते पता लग गया सजा देवेगा या ए सजा दे देवे रानी, ये सत्संग विच नहीं जाना। पर मेरा तो जीवन रानी बाहर आई की तकिया, एक खड़ाम है ते दूजी कोई, दूजी खड़ाम कोई। रानी बड़ी उदास हुई, सत्संगिया ने पूछिया नहीं रानी उदास क्यों है, सारी विद्या दसी। सत्संगी कहन लगे खड़ाम ही है ना, असी बाजारों होर ले आके दे देने। रानी ने कहा दुआनी चुआनी वाली खड़ाम नहीं है, वो तो राज घराने की खड़ाम, बड़ी कीमती। अज मेरा पोल खुल जाएगा। संगी कहन लगे रानिए काबर ना, तू साई दे प्यार च आके जुड़दी है, महापुरुषां के बेनती करी। बेनती की थी महाराज रानी ते अपदा आई है, आप कृपा कर। तो महापुरुष कहन लगे ए बच्ची तू रो ना, तू चंगे पासे चली है, आपा उस परमात्मा देगे अरदास कर दे। तू ठाकुर तू पै। रानी ने गल च पल्ला पाया, संगत ने अरदास की थी। फिर होया कि भाई साहब जी लिखते हैं साध संगत आराध्या जोड़ी जुड़ी खड़ाम पुरानी। अरदास की थी रानी ये वेखा खड़ाम आई है कि नहीं, जो बार आई खड़ाम आ गई, फिर पुरानी आई है नवी नहीं भेजी भाई, मैं किधरे राजा पहचान ना लो। रानी ने खड़ावा पाईया, शुकुर शुकुर कर दी महला विच, राजा सुता पिया सी, रानी भी आके लेट गई, दिन चढ़िया राजा जागया। रानी उठ उठी, रानी पहला सच दस तू राती किथे गई सै, आखो श्री भाई किधरे नहीं गई, अच्छा फिर तेरिया खड़ावा किथे हैं। रानी ने दोवे खड़ावा गिर है, दूजी खड़ाव कितों आ, वो तो मैं तिजोरी विच रखी से, किधरे रानी ने मेरी जेब चाबी तो नहीं कढ़ ली, चाबी भी जेब, किधरे दरवाजा तो नहीं खोलिया। राजे ने आके जिस वेले कबट दा अलमारी दा तिजोरी दा बूआ खोलिया, की तकिया विच तीजी खड़ाम भी बनी है। भाई साहब जी लिखते ने राजे जिठा चलते चलत कहते कृष्मे मुझदे मौजदा वेख्या भी खड़ा मैं चुक लिया, तीजी किधरों राजे डिठा चलत ए खड़ाम है चोज विदा। तो राजा रह न सकया, कहन लगा रानिए मैं तेरा चोर हां, आखो स्त्री वाली मैं तेरे नाल ठगी कीती सी, तेरी खड़ाम मैं चुक के लिया सी, पलाए दस भी तेनू खड़ाम किसने दिती है। रानी ने कहा राजन जिस भगवान जिस परमात्मा ने प्यार च मैं जाके सत्संग में जुड़ी सा, उस परमात्मा ने मैनू खड़ाम दिती। अच्छा तो राजा हरिश्चंद्र कहन लगा रानिए कल मैं भी तेरे नाल चलना, आखो श्री भाई। रानी बड़ी खुश, मैं तो रोज अरदास करती सा ऐ मेरे वाहिगुरु जे मैनू प्यार बख्शे मेरे पति नू ही बख्शे। जिथे दंपति दा प्यार बन जाए एक निशाना बन जाए वो घर वैकुंठ बन जाए, नहीं तो कई घरां च तके है जनानी दा मुंह किधर है मर्द दा मुंह किधर है, वो कुछ बोलदा है वो कुछ बोलदा, कई घरां च चकले वेल ने खड़कदे ही रहिंदे हन। पर जे गुरु दी बख्शिश होवे प्यारी साध संगत दंपति दी बन आई है सुर उथे सारे पदार्थ, कई घर स्त्री का अपमान होंदे है, याद रखो जिस घर स्त्री का सत्कार नहीं उथे शांति नहीं रह सकती, जिस घर पति का सत्कार नहीं उथे, क्योंकि ताड़ी धुआं थां नाल वजदी है। ए नहीं भी पति रो पाई जाए स्त्री ते स्त्री विचारी चुप कर रहे, क्यों चुप करे, ए तां बराबर का हक है। ए थोड़ा भी स्त्री गलती करती है पति नहीं करता, पति भी करता। बाणी ने कहा भुलण अंदर सब को भुल दो, गलतियां दोवां पासियां तो हो जांदियां हन, पर उन्हां दी सियाणप ए है कि अपनी गलती नूं विचार नाल जिठ के
ਆਪਣੇ ਜੀਵਨ ਦਾ ਰਸਤਾ ਕਲੀਅਰ ਰੱਖਣਾ ਚਾਹੀਦਾ, ਕੋਈ ਮੈਲ ਨਹੀਂ ਹੋਣੀ ਚਾਹੀਦੀ। ਰਸਤਾ ਸੁੰਦਰ ਹੋਏਗਾ, ਦੋਵੇਂ ਸੁਖ ਮਾਣਨਗੇ, ਆਨੰਦ ਮਾਣਨਗੇ। ਅੱਜ ਰਾਣੀ ਬੜੀ ਖੁਸ਼ ਹੈ, ਮਾਲਿਕ ਮੇਰੀ ਪੁਕਾਰ ਤੁਸੀਂ ਸੁਣ ਲਈ। ਦੂਜਾ ਦਿਨ ਹੋਇਆ, ਅੱਗੇ ਤਾਂ ਰਾਣੀ ਚੋਰੀ ਜਾਂਦੀ ਸੀ, ਹੁਣ ਰਾਜਾ ਵੀ ਤਿਆਰ ਹੈ, ਦੋਵੇਂ ਜਾ ਰਹੇ ਹਨ, ਰਾਮ ਜੋੜੀ ਦੋਵੇਂ ਬਹਿ ਜਾਂਦੇ ਹਨ। ਸਤਸੰਗ ਵਿਚ ਪਹੁੰਚੇ, ਸਤਸੰਗ ਵਿਚ ਬੈਠ ਕੇ ਜਿਸ ਵੇਲੇ ਆਨੰਦ ਆਇਆ, ਭੋਗ ਪਿਆ, ਬਾਹਰ ਨਿਕਲੇ, ਰਾਣੀ ਨੇ ਕਿਹਾ ਰਾਜਨ ਸੁਣਾਓ ਕੋਈ ਆਨੰਦ ਆਇਆ ਤਾਂ। ਰਾਜਾ ਮਸਤੀ ਵਿਚ ਝੂਮ ਕੇ ਕੀ ਕਹਿੰਦਾ ਹੈ।